0: Police force has bolstered resources at this local hospital, deploying doctors and specialists to support the emergency response. Consultant physician Dr. Khatri is one of them.
1: After having landslide, some people are totally drowned. We rescue them and we brought here in our hospital and we are treating them. Most of the cases are soft tissue injury. Fracture cases like fracture of arm, fracture of leg, and fracture dislocation of the body. So this is the OPD, and we are treating the flood affected victim over here. This is the first contact center. Right now we are busy, but around 110, 150 patients are we are seeing. She is diagnosed case of fever, and she is 5 months pregnant. And now she is suffering from fever. We admitted yesterday. So right now he is suffering from fever, 102 degree Fahrenheit, and we are managing him with antibiotics. Many people we admit here are the flu-like illness, waterborne disease like diarrhea, and vector-borne and mosquito-borne disease like dengue, malaria. Amma. तपाईँलाई कसरी के भयो कसरी तपाईँ त्यहाँ बाढी आउँदा कहाँ हुनुहुन्थ्यो
2: मलाई बाढी आउँदा जहाँ घुँडाले जाउँ जाउँ त भनिरहेको थियो म जान्न यहाँसम्म खोला नि आउँदैन खोला आउँदैन म जान्न कि म जा अनि नातिहरूले रुँदै कराउँदै गरेँ घिसार फाल्यो घिसार नघिसार हेरे जानु पर्ने रहेछ केही झिक्न पाइएन एउटा लुङ्गी र एउटा चोलो लाभरमा थामा चोलो लाभर उतै गरेर यो सारा दुखी दुख्यो
1: सो दिस इज द होल्डिङ सेन्टर अल्सो एन्ड सो मोस्ट अफ द फ्लड विक्टिम्स आर स्टेइङ ओभर देयर दे डोन्ट ह्याभ सेल्टर दे डोन्ट ह्याभ होम द्याट्स वाइ दे आर स्टेइङ हियर
0: Back on the Narayani River, the joint search operation continues.
3: Male, just to see him, one is a male. Oh my God! Come here. Hey, what is? खै फिनेल खै कहाँ हो भाइ ऊ वहाँ स्ट्रेचर पनि लिएर आउनु पऱ्यो नि जति हुन्छ रिकभर गरौँ न के बल यस्तो छुनुहुन्न क्या यसमा पुरै पिचासहरू रुखिन्छ नि नसुनुहोस् यो पनि पुरुष जस्तै देखिन्छ कि है फर्काएपछि थाहा होला प्लास्टिकहरू ल्या पुरै हालिदिनु पुरै अरू खै फिनेल
4: यो आज 11 दिनमा छौँ हामी मेल र फिमेल चिन्न सक्ने अवस्था छैन अब यसो गेसको भरमा हामीले मेल हो कि भन्ने यसो बुझ्न सकिन्छ अब यो धेरै दुःख पनि लाग्छ अब किनभने हाम्रै यो नेपालका दाजुभाइहरू अब यो यस्तो अवस्थामा आइपुग्नु भएको छ अब उठाउँदाखेरि मन त दुख्छ नै अब तर अब यसले थप चाहिँ जटिल अवस्था ल्याउन सक्छ भनेर हामी यसलाई चाहिँ उठाइरहेको छौँ